0: Qadrli tinglovchilar, sizlar uchun kitob insonning eng yaqin do'sti va maslahatchisi.
1: Авази таҷик Акашвани. Апка свагат ҳе ҳамари прасаран ме. Радио Авази таҷик 4 баҷа душанбе нагар ва сарҳи 4 баҷа баҳрати самое ки анусар 1 ҳанте ки ҷари прасаран ҳо ҷата ҳе. Ап ҳамари прасаран ме таҷикистан ки наитик, санскритик, самаҷик, итиҳос ва ҷивон ки баре ме дилчаст типания ат баҳашао таҷики, дари, фарси, руси, узбеки, ҳинди, арабӣ ва англизӣ ме сил сакте ҳе.
2: नमस्ते प्यारे सुनने वालों, रेडियो आवाज ताजी की हिंदी बहा की जारी है और आपका स्वागत है। हमारे प्रसारण में आप सुन सकते हैं स्थायी और विदेशी समाचार, ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक जीवन के बारे में दिलचस्प बयान, विश्लेषण, विशेषज्ञों से बातचीत। آج کی ذمہ داریاں میں اس پروگرام کے ڈیٹی رامزی اور پروڈیوسر عدولت عزیز آپ کا سماچار بہاگ میں سواگت کرتی ہے اور ہم مکھیہ خبروں سے شروع کریں گے۔ تاجکستان اور وش کی مہتوپورن گھٹناؤں پر نظر، تازہ اور وشوسنیان خبریں ادھیکارک سوتر سے ریڈیو آواز تاجکی ہندی وبھاگ سے 105.5 ایف ایم میں سن سکتے ہیں۔ इस घंटे के मुख्य खबरें, ताजिकिस्तान गणराज्य के राष्ट्रपति मामाहिम इमाली रहमान एक कार्य बैठक आयोजित की। दुशांबे में शंघाई सहयोग संगठन के अंतर बैंकिंग संघ के सदस्य बैंकों का क्षेत्रीय सम्मेलन आयोजित किया गया। दुशांबे में शंघाई सहयोग संगठन के ढांचे में मध्य एशिया की भूमिका को समर्पित अंतर्राष्ट्रीय सम्मेलन का शुभारंभ हुआ। ताजिकिस्तान और अजरबैजान के बीच बहु सर्वेक्षण के क्षेत्र में सहयोग के विस्तार पर चर्चा की गई। ये और दूसरी खबरें हमारे इस घंटे में। चलो साल के 12 जून को ताजिकिस्तान गणराज्य के राष्ट्रपति राष्ट्रीय नेता मामाहिम इमोमाली रहमान ने आगामी ऐतिहासिक 35वीं स्वतंत्रता वर्षगांठ के स्वागत की तैयारियों तथा अन्य महत्वपूर्ण मुद्दों पर एक कार्य बैठक आयोजित की। इस बैठक में ताजिकिस्तान गणराज्य के मजलिस मिली मजलिस ओली के अध्यक्ष रुस्तमी इमोमाली तथा कई अन्य सरकारी अधिकारी शामिल हुए। बैठक में निर्माण और विकास कार्यों तथा आगामी शरद एवं शीत ऋतु की तैयारियों से जुड़े मुद्दों पर चर्चा की गई। राष्ट्रपति ने निर्देश दिया कि उन निर्माण कार्यों, उद्यमों, संस्थानों और अन्य परियोजनाओं की गति तेज की जाए जो ताजिकिस्तान के 35वीं स्वतंत्रता वर्षगांठ के भव्य स्वागत के कार्यक्रमों के अंतर्गत योजना में शामिल है। ये भी जोर दिया कि आगामी सर्दी मौसम और सन 2026-2027 शैक्षणिक वर्ष की तैयारी के तहत शिक्षा और स्वास्थ्य क्षेत्रों की संस्थाओं के मरम्मत, नवीनीकरण और आवश्यक आपूर्ति पर विशेष ध्यान दिया जाए। ताजिकिस्तान के अमानत बैंक और किर्गिजिस्तान के एलडीक बैंक के बीच समझौता ज्ञापन और रेडमैप पर हस्ताक्षर की गई। ये दस्तावेज भुगतान निपटान प्रणालियों, जमा अवसंरचना, डिजिटलीकरण, सूचना सुरक्षा, सीमा पार भुगतानों तथा इस्लामी वित्त पोषण के सिद्धांतों के क्षेत्र में सहयोग से संबंधित है। इस पर 10 जून को दुशांबे में आयोजित शंघाई सहयोग संगठन के अंतर बैंकिंग संघ के सदस्य बैंकों के क्षेत्रीय सम्मेलन के दौरान हस्ताक्षर किए गए। सम्मेलन का विषय था कृत्रिम बुद्धिमत्ता, सेवाओं का डिजिटलीकरण, जोखिम प्रबंधन और हरित अर्थव्यवस्था। सम्मेलन में एसीओ, अंतर बैंकिंग संघ के सदस्य बैंकों और एसीओ सचिवालय के प्रतिनिधियों ने भाग लिया। इनमें बेलारूस बैंक, इंडिया इंफ्रास्ट्रक्चर फाइनेंस कंपनी लिमिटेड, कजाकिस्तान विकास बैंक, चाइना डेवलपमेंट बैंक, किर्गिजिस्तान का एलडीक बैंक, रूस की Raja Vikas Nigam Web RF Pakistan ka Habib Bank tatha Uzbekistan ganaraja ka rashtriya videshi aarthik gativedhi bank shamil the sammelan mein in sansthanon ke pratinidhiyon ne banking gativedhiyon mein kritrim budhimatta ke upayog sevaon ke digitalikaran jokhimon ko rokatham tatha harit arvyavastha ke kshetra mein apni upalabdhiyon aur anubhavon ko prastutiyon ke madhyam se sajha kiya. Iske saath hi Tajikistan ki rashtriya bank Tajikistan ki rashtrapati ke adhin navachar evan digital prodyogikiyon agency vanijik bankon tatha desh ke vibhinna kampaniyon ke pratinidhiyon ne bhi banking sevaon ke digitalikaran kritrim budhimatta ke upayog jokhim prabandhan tatha bhavishya ke vikas yojnaon par apne vichar aur upalabdhiyan prastut ki. Charcha ke vishay ACO sadasya deshon ke banking pranali ke satat vikas tatha digital arthavyavastha ko mazboot banane ke liye rananitik aur atyant mahatvapuran mani gayi. آج دوشنبے شہر کے کوہ نوروز میں مجیش اے سی او کا کیندر شانتی اور سنیوک وکاس کا کشیچر وشائے پر انتراشی سمیلن نے اپنا کاریا آرام کیا. سمیلن میں سرکاری نکایوں کے پرتینیتیوں ویگیانی کے ون وشیش گیا سمودائی انتراشی سنگتنون رجنائی مشان کے سدسیوں تتھا آنے سمبندیت رشناؤں نے بحق لیا. اس کے بارے میں آواز تاجیک کے پترکار تخمینہ امونیوں نے جانکاری دی. کارکرم کا उद्घाटन ताजिकिस्तान गणराज्य के विदेश मंत्री सिरोजुद्दीन मुहरीदीन ने स्वागत भाषण के साथ किया. उन्होंने शंघाई सहयोग संगठन के ढांचे में क्षेत्रीय सहयोग के विस्तार मध्य एशियाई देशों के बीच राजनीतिक संवाद को मजबूत करने तथा क्षेत्र में शांति स्थिरता और सतत विकास सुनिश्चित करने के लिए संयुक्त पहलों के महत्व पर जोर दिया. कार्यक्रम के दौरान प्रतिभागियों ने क्षेत्रीय सहयोग शांति और सुरक्षा को मजबूत करने तथा सतत विकास से जुड़े महत्वपूर्ण मुद्दों पर चर्चा की. विशेष रूप से मध्य एशियाई देशों की भूमिका पर ध्यान केंद्रित किया गया कि वे ACO के भीतर बहुपक्षीय सहयोग के विस्तार में कैसे योगदान दे सकते हैं. आर्थिक व्यापारिक निवेश और मानवीय सहयोग के विकास की भावनाओं पर भी विशेष जोर दिया गया. साथ ही स्थिरता को मजबूत करने और साझा समृद्धि के लिए संयुक्त पहलों को आगे बढ़ाने पर विचार किया गया. प्रतिभागियों ने पड़ोसी देशों के बीच अच्छे संबंधों आपसी विश्वास और रचनात्मक संवाद को और मजबूत करने को सतत विकास और मध्य एशिया तथा ACO क्षेत्र की समृद्धि के लिए एक प्रमुख आधार बताया. چلو سال کے 10 جون کو دوشنبے میں تاجکستان گنجا کے ونیجا ایوان ادیوگ مانڈال کے ادیاش فرخود شور رحمون علی زودہ اور نتالیا اوتل کے بیچ بیٹھک آیوجت ہوئی. نتالیا اوتل سینٹر فور انٹرنیشنل پرووائڈ انٹرپرائز کی یوروپ اور مادیا یوریشیا کشیتری پربندھا کے تاجکستان کے ونیجا ایوان ادیوگ مانڈال کے انوسار بیٹھک میں دونوں پکشوں نے تاجکستان کے ونیجا ایوان ادیوگ مانڈال اور CIPA کے بیچ نجی کشیتر کے وکاس سے سمبندھی سہیوگ کے وبھن پہلوؤں پر چرچا کی. بیٹھک کے دوران ورش 2027 میں دیشوں میں C5+1 پراروپ کے انترگت سینٹرل ایشیا یونائیٹڈ اسٹیٹس کوپریشن فورم آیوجت کرنے کے مدعے پر بھی وچار ومرش کیا گیا. یہ منچ مدھیہ ایشیائی دیشوں اور سنیوک راجیہ امریکہ کے بیچ سہیوگ کو بڑھاوا دینے کے لیے استھاپت کیے گیا ہے. فرہود شو رحمون علی زودہ نے کہا کہ تاجکستان کے راشٹرپتی مامحیم ایمالی رامو کی دوردرشی اور وویک پور نیتیوں کے کارن آرتھک کوٹنیتی کو مضبوط کرنے تتھا انتراشٹری ویاپار کے وستار کے کشیتر میں وکاس بھاگیداروں کے ساتھ سہیوگ ایک نئے گناتمک چرن میں پرویش کر چکا ہے. بیٹھک کے انت میں دونوں پکشوں نے ویوہارک سہیوگ کو اور سکری بنانے تتھا سنیوک پریوجناؤں کے کاریانویان میں اپنی روچی اور پرتیبدھتا ویکت کی. منگولیا کی راجدھانی اولمبتور میں کارک سینئر آفیشلز میٹنگ 2026 کے ورش ادھیکاریوں کے بیٹھک شروع ہو گئی ہے. اس میں تاجکستان کے پرتنیدھی منڈل کی اور سے تاجکستان کے راشٹرپتی کے آرتھک معاملوں کے سہایک نعمت اللہ حکمت اللہ زودہ تتھا تاجکستان کے ارجا ارجا سانسدان منتری دلیر جمع بحق لے رہے ہے۔ تاجکستان کے ارجا ارجا سانسدان منترالے کے انوسار بیٹھک میں کھیتری سہیوگ کو مضبوط بنانے ستت آرتھک وکاس ارجا ایکی کران اوسنرچنا وکاس ڈیجیٹلی کران پریواہن اور لوجسٹکس سمپرکوں کے وستار تتھا کارے کھیتر میں خرید وکاس ایجنڈا کو آگے بڑھانے سے سمبندھت مدعوں پر چرچا کی گئی۔ وشیگت ستروں اور سہایا کاریہکرموں کے دوران تاجکستان کے پرتندھی منڈل نے ارجا سرکشا سنشچت کرنے نوی کرنی ارجا سروتوں کے وکاس ارجا کھیتر میں کھیتری سہیوگ کو مضبوط کرنے تتھا کھیتری مہت کی پریوجناؤں کے کاریہویاں کے سمبندھ میں دیش کے ستھتی اور پراتھمکتاؤں کو پرستت کیا۔ بیٹھک 12 جون تک جاری رہے گا اور اس کا ادیشیا سینٹرل ایشیا ریجنل اکنامک کوپریشن پروگرام کے سدسیہ دیشوں کے بیچ سہیوگ کو اور سدھڑ بنانا تتھا کھیتری وکاس کے پراتھم ایک دشاؤں میں سنیوگ پہلوں کو آگے بڑھانا ہے۔ پیارے سننے والوں، یہ تھے سمے کی تازہ خبریں جو ہم نے آپ کو پرستاو کیا۔ ہمارے دوسرے پرسارن جاری رہا ہے، ہمارے ریڈیو کے ساتھ رہے۔